0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
2: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-8558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
8: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया।
8: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-79-774।

0: वार्षिकोत्सव मनाउँदै गरेको बागलुङको रेडियो गलकोट 102.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
0: आन्दोलनरत डाक्टर र सरकार बीच सहमति, आजदेखि अस्पतालका ओपीडी खोल्ने।
1: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
2: ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो, बाहिर फाल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइड, पहिले बनाउने कुरा गर्नु, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो, यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
0: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, ह्युमनोइड रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावना भन्दा संयम, विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड़ दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्रमा विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यसैबीच कप्तानगंजमा दुई धार्मिक समुदायबीच भएको विवादसँगै निम्तिको झडप र हिंसा मत्थर गर्न तत्काल सक्रिय हुनुपर्नेमा घटनाको 2 दिनपछि फेसबुक स्ट्याटस लेखेर चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना हुन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।

0: नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक सम्वाद सुन्ने जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जानु भएको छैन। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो। तर प्रधानमन्त्री बालेन्द्र शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुग्नु भएको छैन। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले हिजो राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो। तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको छ। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरूद्धमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकीय अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकीय अपराध संहिताको दफा 232 र 233 उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ। तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: रासपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। रासपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको रासपाका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषयमा चर्चा नै नभएको जानकारी दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
1: आया कैरनमा डिजिटल उपकरणको प्रयोग र उपयोगबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना पढ्न खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार for a complete
6: home. NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न 5 बुँदे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना, आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैंकले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले संघ सरकारले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खा पत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा सञ्चालन गर्न भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 ल्याइएको छ। संघको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी सञ्चालनमा ल्याउन लागि छ। भूमि बैंक सञ्चालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गा धनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमीनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
1: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरणहरू जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, कृषि, संचार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैंकिङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न, सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेण्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
0: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गवर्नमेन्ट सेवाप्रति नागरिकको आकर्षण बढ़दो छ। तर उपकरणको प्रयोग बढ़े पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्युटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य संचारका लागि मात्र प्रयोग गरिरहेका छन्। कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार,
9: पहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछ, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला।
0: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
9: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फाल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, 6 महिना 1 वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ 5 वर्ष, 6 वर्ष, 7 वर्ष हुन्छ। त्यो कुरालाई रोक्ने कसरी, डम्पिङ साइन नबनाऊ भोलिको लागि। सक्छ त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
0: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ, तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ्दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। फेरि एकपटक क्यानका निवर्तमान अध्यक्ष रंजित पोदार,
9: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नु पर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिले काहीँ ब्याङ्क अकाउन्ट मागिदिन्छ, कहिले काहीँ तपाईँको पर्सनल सबै कुराहरू मागिदिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पर्छ। आजको भोलि नगरेर 1 महिना 2 महिना उसले रिसर्च गरिरहेको हुन्छ। त्यस्ता क्लिकहरू, त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुर्याउनु, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन।
1: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्ममा देशभर झन्डै 86% धान रोपाई सकिएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ। यसमध्ये साउन 11 सम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको, यो धान रोपाई कुल क्षेत्रफलको 85.72% हो। केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन 11 सम्म धान रोपाई 85% पुगेको थिएन। गएको वर्ष साउन 11 सम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो। गएको वर्ष साउन 11 सम्म 10,21,438 हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो। अनुकूल मनसूनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको छ। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढेसँगै संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। गएको पुसदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ वृद्धिबाट नेपालमा पाटेबाघ गणना भएको थियो। यस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ थपिएका छन्। विश्व बाघ दिवसका अवसर पारेर सरकारले गएको वर्षको भएको बाघ गणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसंख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसैबीच कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले अब बढ़ेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो। बढ़दो बाघ संख्यासँगै मानव बाघ द्वन्दका घटना समेत बढ़ेका छन्। उहाँले भन्नुभयो, बढ़दै बाघ थपिँदै चुनौती। गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चीनिया ड्रोन, दूरसंचार उपकरण, सेमी कण्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोड़े। ईशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेवे, चार्ज लायन साकेट र लोगन भान विकले 2 तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह गिरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले नेपालको तर्फबाट 1-1 विकेट लिए। श्रृंखलाका 4 खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर यो लगातार 8 हार हो। यो सँगै अब लिग टूमा शीर्ष चारमा पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अङ्क भएको छ, नेपालको 32 खेलमा 24 अङ्क छ। नेपालले बाँकी चार मध्ये एक मात्र खेल हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला भने खेल्न बाँकी छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ती, मनोहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेको थियो, तर अहिले बिहानसम्म ती नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी, बागमती प्रदेशका हिमाली र पहाड़ी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार दुई दिनसम्म सुनवाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो।
5: सवारी चालक अनुमति पत्र, लाइसेन्स, छपाई र वितरण सम्बन्धी सबै काम अब पूर्ण रूपमा प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयबाट हुने भएको छ।
6: न्याय परिषदको बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
5: सरकारले विद्युत खपत वृद्धि गर्न मौसमी महसुल दर सिजनल ट्यारिफ कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। बर्खामा खेर गइरहेको विद्युत समेत खपत गर्ने उद्देश्यले साबिकको महसुल दर पुनरावलोकन गरी मौसमी दर लगाउने प्रक्रिया अघि बढ़ाएको खबर कारोबारले लेखेको छ।
6: गाड़ी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रभावमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
5: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीड़ितहरूले फेरि माइतीघरमा आएर आमरण अनशन शुरू गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरूद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन्।
6: पछिल्लो समय विद्युतीय गाड़ीहरूमा उपभोक्ताको आकर्षण बढ़्दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय गाड़ीको आयात पनि भइरहेको छ, तर त्यसअनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र गाड़ी प्रयोगकर्ताहरूको गुनासो छ।
5: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाइ छ। काया कैरनमा अब पालो उखानको,
6: मान्छे राम्रो के राम्रो मन मिलेको राम्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
5: आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने।
6: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
5: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो चस्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5207002।

0: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण, मन्त्रालय भागभण्डामा दुई दल बीच कुरा मिल्न भने बाँकी,
1: फाटी भाडा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप,
0: कोलपुर तीन शान्ति टोलमा सेफ्टी ट्याङ्की भित्र फसेर तीनजना कामदारको मृत्यु, कर्णालीमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो,
1: बाँकी राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो, पछिल्ला चार वर्षमा दोब्बरले बढ्यो,
0: र विश्वकप क्रिकेट लिग दुईमा नेपालको लगातार चौथो हार।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइरा, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर साईले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री साईले विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाहरूको ट्र्याकिङ सिस्टम स्थापना तथा संचालन गर्ने निर्णय गर्नुभएको छ। यस्तै सेवा प्रवाहमा सुधार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यलाई जोड़ दिने पनि निर्णय गर्नुभएको छ। प्रदेश प्रमुख एकराज जोशीले शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। शाहीले कर्णालीमा नेकपाका 14 र एमालेका 10 सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। शाही मोगु प्रदेश सभा दुईबाट तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी सहकारी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। मन्त्रालयको भागभण्डा कुरा नमिलेका कारण मुख्यमन्त्री शाहीले अरू मन्त्री भने नियुक्त गर्न सक्नु भएन। सत्ता गठबन्धन गरेका एमाले र नेकपा बीच मन्त्रालय भागभण्डामा भने कुरा मिल्न बाँकी रहेको छ। सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य तीन मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले चारवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
1: सुर्खेत प्रहरीले धर्मको नाममा दुर्व्यवहार गर्ने पाथीभारा माता नामले चिनिने एक पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिलाको भेषमा प्रस्तुत हुने वीरेन्द्रनगर तीन एरीचोक बस्ने अन्दाजी 24 वर्षका पुरूष समीर थापा रहेका छन्। उनी पाथीभारा माताको नामले चिनिन्छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायक उपरीक्षक कविन्द्र सिंह बोहराले उनलाई हिजो बेलुकी 8 बजेतिर नियन्त्रणमा लिएको बताउनुभयो। उनले धर्मको नाममा झारफुक तथा हेराई बनाई गर्छु भन्दै महिलाहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरेका देखिएका छन् भने अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला निकै असहज भएको देखिएको छ। उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैतला चटाउन भनिरहेका छन्। फोटो तथा भिडियोमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराटीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उनलाई नियन्त्रण लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसासेर 3 जनाको मृत्यु भएको छ। कोहलपुर 3 शान्ति टोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेर 3 जना कामदारको ज्यान गएको जनाएको छ। यही वडाका 40 वर्षीय कालु थारू, 27 वर्षीय प्रकाश थारू र 33 वर्षीय बिर्जा थारूको सेफ्टी ट्याङ्कीभित्र निसासेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बिहान 9 बजेको समयमा घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा 3 जना काम फसेका हुन्। उनीहरू सेफ्टी ट्याङ्कीमा फसेको सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कोलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगे पनि बचाउन सकिएन। बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब 10 बजे 3 जनाको शव निकालेको बताउनु भएको छ।
1: कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको मृत्यु भएको छ। यही अवधिमा 42 जना घाइते भएका छन् भने 47 जना बेपत्ता भएका छन्। आर्थिक वर्ष 80-81 35 जना, यसै गरी 81-82 28 र आर्थिक वर्ष 82-83 14 जनाले पानीमा डुबेर ज्यान गुमाएका हुन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आयोजना गरेको एक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक व्यापक चन्दले पानीमा डुबेर मृत्यु हुने मध्ये बाल बालिका, विद्यार्थी तथा पौडी खेल्न रूचाउने युवाहरूको संख्या बढ़िरहेको बताउनुभयो। उहाँले अधिकांश दुर्घटना खोला नाला, नदी तथा जलाशयमा पर्याप्त सावधानी नअपनाउँदा हुने उल्लेख गर्दै दुर्घटना भएपछि उद्धार गर्नुभन्दा दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न र अभिभावक तथा स्थानीय तहलाई थप जिम्मेवार बनाउन आवश्यक भएको उहाँको भनाइ छ। यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले पानीमा डुबेर हुने दुर्घटना सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षासँग जोड़िएको विषय भएकाले यसको रोकथामका लागि सबै पक्षको साझा प्रयास आवश्यकता रहेको औल्याउनु भएको छ। उहाँले बाल बालिका र युवालाई लक्षित गरी विद्यालय स्तरबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने तथा स्थानीय तह, प्रहरी, विद्यालय र समुदाय बीच समुदायत्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहभागी सरकारवालाले पानीमा डुबेर हुने अधिकांश दुर्घटना सचेतना र सावधानी अपनाएमा रोक्न सकिने भन्दै जनचेतना अभिवृद्धि, उद्धार सम्बन्धी क्षमता विकास तथा जोखिमयुक्त क्षेत्र चेतावनी संकेत राख्ने कार्यलाई प्रभावकारी अगाडि बढ़ाउनु पर्ने बताएका छन्। उनीहरूले पानीमा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि सरकार, स्थानीय तह, समुदाय, अभिभावक र संचार माध्यम सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्।
0: घरमै राहदानी वितरण सेवा अन्तर्गत दैलेखका 11 स्थानीय तहका सेवाग्राहीको घर घरमा पुगेर राहदानी वितरण शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला हुला कार्यालय मार्फत सञ्चालन गरेको सेवाबाट हालसम्म 101 जना सेवाग्राही लाभान्वित भएका छन्। बाँकी तयारी अवस्थामा रहेकाले विवरण संकलन शुरू गरेको हुला कार्यालय दैलेखले जनाएको छ। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सरकारी सेवालाई नागरिक मैत्री नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यका साथ जिल्ला हुलाका कार्यालयले गत जेठ 22 गतेदेखि घरमै राहदानी वितरण सेवा शुरू गरेको हो। जिल्ला हुलाका कार्यालयले जिल्लाभर पालिका स्तरीय हुला कार्यालय अन्तर्गत कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँड गरेको छ। आवश्यक तालिम तथा निर्देशनपछि हुलाक मार्फत राहदानी सुरक्षित रूपमा सम्बन्धित सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था गरेको कार्यालयले जनाएको छ। जिल्ला हुला कार्यालयका प्रमुख निर्मला थापाले घरमै राहदानी वितरण गर्ने व्यवस्था हुँदा नागरिकको समय तथा खर्च दुवै बचत हुने भएको र सरकारी सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुगेको बताउनु भएको छ। सरकारी कागजात सरकारले राहदानीसँगै नागरिकको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र लगायतका अन्य सरकारी कागजात समेत हुलाक मार्फत घरमै उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उहाँले बताउनु भएको छ। घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप 55 रूपियाँ बराबरको टिकट खर्च बिहोर्नुपर्ने व्यवस्था गरेको छ। यसले राहदानी लिन पटक पटक जिल्ला सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
0: सबैजनालाई नमस्कार छ है।
5: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप झैं।
0: नौ सय तेह्र र 97054 67993। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
8: हजुर, भिरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
9: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री साईको पदभार ग्रहण मन्त्रालयमा भागभण्डामा कुरा नमिल्दा मन्त्रालय टुङ्गो लगाउन बाँकी, पाथीभारा माता नामले चिनिने एकजना पक्राउ, महिलामाथि कुटपिट र दुर्व्यवहार गरेको आरोप, कोलपुर 3 शान्ति टोलमा सेफ्टी ट्याङ्कीभित्र फँसेका 3 कामदारको मृत्यु, कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जाजरकोटका स्थानीय तहका केन्द्रहरू सड़क सञ्जालसँग जोड़िएपछि सर्वसाधारणलाई सहजता भएको छ। सदरमुकाम खलंगादेखि सातवटा स्थानीय तहको प्रशासनिक केन्द्र सड़क सञ्जालमा जोड़िएपछि सर्वसाधारणलाई आउजाउमा सहज भएको हो। जाजरकोटको जुनीचाते गाउँपालिका, बारेकोट गाउँपालिका, नलगार नगरपालिका, कुसे गाउँपालिका, छेराघाट नगरपालिका, शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म सवारी साधन पुगेपछि सर्वसाधारणलाई सेवा लिन सहज भएको छ। दुई दिनको पैदल दूरीमा रहेका गाउँ बस्तीमा सड़क पुगेपछि सरकारी सेवा लिन सर्वसाधारण एकै दिनमा सदरमुकाम पुग्ने गरेका छन्। भेरी नगरपालिका तीनका तेज विक्रम

0: पहल गर्नुपर्ने उहाँको भनाइ छ।
1: कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालीदेखि हुम्लाको सल्लीसल्लासम्म सड़क खण्ड पर्ने घाटाचौरदेखि भुकमा खोलाको चट्टानी भीरमा सड़क तयार ट्र्याक खोल्ने काम फेरि शुरू भएको छ। नेपाली सेनाको विकास निर्माण कार्यदलले पुनः काम शुरूआत गरेको हो। अघिल्लो आर्थिक वर्षमा सड़क खण्ड निर्माणको लक्ष्य जेठमै पूरा भएपछि रोकिएको काम नयाँ आर्थिक वर्षको बजेट निकासाको प्रक्रियासँगै सेनाले पुनः शुरू गरेको हो। यो सड़क खण्डमा ट्र्याक खोल्न बाँकी रहेको, सड़कको लम्बाई बढ़ी, उकालो तथा घुम्ती धेरै भएकाले सड़क विभागको सिफारिशमा नेपाल सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। नेपाली सेनाको कर्णाली करिडोर सड़क कार्यदलका डाँडाका प्रमुख प्राविधिक सेनानी सुप्रसाद थकालीले निर्माण कार्य शुरू गरिएको बताउनुभयो। उहाँले गत आर्थिक वर्ष 82-83 त्यस सड़क खण्डमा 500 मिटर सड़कको ट्र्याक खोल्ने काम लक्ष्यमा राखिएकोमा जेठमै सम्पन्न भएको बताउनुभयो। घाटाचौरदेखि बद्री गाउँ हुँदै भुकमा खोलासम्म कुल 11.5 किलोमिटर सड़क खण्ड मध्ये गत आर्थिक वर्षसम्म 8 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा बाँकी 3.5 किलोमिटर सड़कको ट्र्याक खोल्ने लक्ष्य राखिएको छ। सेनाका अनुसार 4-5 मिटर चौड़ा सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएपछि ट्र्याक तथा अन्य निर्माणका उपकरण सञ्चालनमा सहज भएका छन्।
0: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण 2082 नतिजा अनुसार बाघको संख्या 25 बढ़ेर अहिले 51 पुगेको हो। यही निकुञ्जमा सन् 2022 25 बाघ रहेका थिए। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कणेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको संख्या बढ़ेको बताउनुभयो। निकुञ्जमा सबैभन्दा पहिले 2013 सालमा बाघको संख्या 4 रहेकोमा 2018 सालमा बढ़ेर 21 पुगेको थियो। प्रमुख संरक्षण अधिकृत कणेलले बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधैँ चनाखो हुनुपर्ने बताउनु भएको छ। बाघको वासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको छ। अधिकृत कणेलले चुरे पहाड़बाट पानी ल्याएको र केही सोलर प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानी पोखरीको व्यवस्थापन गरेको बताउनुभयो। स्थानीय समुदाय, सरकार भएका निकाय, संघ संस्था लगायतका निकायले प्रयोग गरेको साझा प्रयासबाट बाघको संख्या बढ़नुमा मदत पुगेको उहाँको भनाइ छ। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले 2067 साल असार 28 गते बाँके, दाङ र सल्यानको 550 वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको 10 राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो। यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, त्यस्तै उत्तर चुरे पर्वत र दक्षिण पूर्व पश्चिम राजमार्ग रहेको छ। यस निकुञ्ज पाटे बाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ।
1: बाँके दाङ तथा आर्थिक दाङमा गत आर्थिक वर्षमा 32 जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष 82-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरिएको थियो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार 18,900 जनाले वंशजको आधारमा 22 जनाले आमाको नामबाट नागरिकता लिएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन

0: राइट फिल र थोपा सिचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छटा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, प्रोप राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनु पर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-25-714, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-96-66।
5: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सर्दन स्थानको आसपास तथा नेपालको पश्चिमी भूभागको सर्दन भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले कर्णाली, लुम्बिनी, सुदूरपश्चिम गण्डकी प्रदेशमा साधारणतया बादल लागेको बताएको छ भने मधेस, बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक ठाउँमा बादल लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अपील गरेको छ।
6: नेपाल चिकित्सक संघ र सरकार बीच 5 बजे सहमति भएपछि डाक्टरको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायण अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएको भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः संचालन गर्ने निर्णय गरेको हो। सरकार र संघले स्वास्थ्य कर्मी र स्वास्थ्य संस्था सुरक्षा अन्तर्गत 66 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 272 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयकोले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान सहमति संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्ने भएको छ। यस्तै संघसँगै सकिभएका सबै सहमति कार्यान्वयन अवस्था बारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने सहमति पत्रमा उल्लेख छ। डाक्टरहरूको आन्दोलनका कारण अस्ति र हिजो अस्पतालका उपचार गर्न आएका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका थिए।
3: भेरी खबरमा लागौं खेल खबरतर्फ। आईसीसी क्रिकेट विश्व लीग दुई अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। घरेलु टोली नेदरल्याण्डले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भएको हो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाएका हुन्। इशान पाण्डे 16, गुलशन झा 11, भीम सार्कीले 10 रन बनाउँदा दिपेन्द्र सिंह एरी 6 रनमा आउट भएका हुन् भने केही समयमै कप्तान रोहित पौडेल पनि आउट भएका हुन्। यसँगै अब लीग दुईमा शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डले श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डले 31 खेलमा 38 अंक जोडेको छ। नेपालको 32 खेलमा 24 अंक छ। नेपालले बाँकी चार मध्ये एकमात्र खेल हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण। मन्त्रालय भागभण्डामा दुई दल बीच कुरा मिल्न भने बाँकी।
3: पातिभारा माता नामले चिनिने एकजना पक्राउ, महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप।
6: कोहलपुर तीन शान्तिटोलमा सेफ्टी ट्याङ्की भित्र फँसेका तीनजना कामदारको मृत्यु। कर्णालीमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो।
3: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो। पछिल्लो चार वर्षमा दोब्बरले बढ्यो।

0: बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अशोक साल त ढुक्क नारे बत्ती
0: हाँ त पोर्सालिक बास सम्झोट आम हिन्दर लक्ती रहर बरा पानी बस्त बेर अस्तिक चिन्चाम कहाँ रह सिक जाय त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्ष टिकी मन छटपटाइ लाग
4: हाँ त धन्न ब्यालम्ब ढिक ठिकुम से सुरक्षित ठाउँमा सरले नारे बत्ती
0: हाँ हो बदा
5: बर्खक ब्यालम्ब बहिनी ढ्यार जोखिम रहत उहमा र बहिया से बचकला पहिलह सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
6: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
7: यो हो बर्दिया को
8: सूचना समाचार अनि मनोरंजन को साथी।

0: सन्जु कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
5: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484 40 30 82।
1: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 9.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाँच्ने
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
2: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुहोस् त।
2: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
2: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
2: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।
6: ए रामलोटन भाइ, के गर्दैछौ?
7: नमस्कार सुरेज दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
8: हजुर,
7: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
8: हस् बाबा।
6: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
7: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
6: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
7: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
6: तिमीले ठिक कुरा गर्यौ, अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
7: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
6: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
7: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: यो साल त ढुक्क भयो है बुढी।
12: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा

अहिलेको तपाईं सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको यहाँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा दुईटा नम्बरमा फोन गर्ने तपाईँ प्रयास गर्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

राजनीति 2083 साल रहेको छ। आज श्रावण महिना हो, 14 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 रहेको छ, आज जुलाई 30 तारिक रहेको छ। नेपाल सम्मत 1146 रहेको छ। आज विशेष गरी 1146 र हुँदै गर्दा आज विशेष गरी दिल्लाका रहेको छ रुद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु। श्रावण महिनाको कृष्ण पक्षको आज प्रारम्भ भएको छ, सूर्योदयमा प्रतिपदा रहेको छ। प्रतिपदा तिथि आज 38:02 रात्रिको 8:39 श्रवण नक्षत्र 31:30 दिनको 6:02 आयुष्मान योग 49:40 बालवकरण 6:43 आज आनन्द योगमा ध्वज योग रहेको छ। आजको दिनमानको समय 33:36 बिहान सूर्योदय 5:26 जाँदा भयो, साँझ सूर्यास्त 6:53 जाँदा रहनेछ। अब पालो आजको ग्रह गोचरको। यतिखेर सूर्य कर्कट राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर वृष राशिमा, चन्द्रमा मकर राशिमा, बुध ग्रह मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजका ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा जानकारी गराउँ तपाईँको राशिले के भन्छ। तपाईँका मेष आदि बाह्र राशिफल अबको क्रममा यस प्रकार रहेको छ।

0: राशि।
1: सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सुखद छ, कर्म सफल हुने युगहरू देख्न सकिन्छ। वृष राशिको लागि पनि आजको दिनमा अध्यात्म चिन्तनमा बढी वृद्धि मन रहनेछ। आध्यात्मिक पाटो सँगसँगै आज घर परिवारसँग मिलेमतोमा काममा सफलता मिल्नेछ। ग्रहहरूले साथ नदिएको अवस्था छ, झुटो आरोपको सामना गर्नुपर्छ, खेलकुदमा अलि पछि परिने संकेत छ। प्रेममा सफलता छ, जागिरमा पदोन्नति राम्रो छ, यात्रा सुखद बन्नेछ। गर्दै आएका कामबाट सफलता मिल्नेछ, शत्रु वृद्धि भए तापनि आफ्नो काममा लाग्यो भने निरन्तरता दिनु शुभ छ। सोचेका कामहरूबाट सकारात्मक प्राप्त हुने खालका योगहरू छन्, उन्नति र प्रगतिमा राम्रो अवसरहरू जुट्ने आजको राशिबाट कन्यालाई संकेत देखिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: उन्नति तपाईँको लागि धेरै कुरामा सकारात्मक हुने योग देख्न सकियो, मान सम्मानमा वृद्धि रहनेछ, आटेका थाकेका कामहरूबाट पनि सफलता हात पर्ने राशिमा संकेत छ। आजको दिन यात्रा फलदायक बन्न सक्छ, काममा सफलता हात पर्नुको साथसाथमा विभिन्न लिङ्गहरूबाट महत्वपूर्ण कुराहरूमा साथ र सहयोग प्राप्त रहन्छ। गर्दै आएका कामबाट सफलता मिल्नेछ, वाणिज्य कर्ममा सामान्य योग रहेको छ, तेस्रो राहुले दाजुभाइसँग मनमुटाव वृद्धि रहन्छ। उन्नति राम्रो छ तपाईँको लागि, सकारात्मक सोचका साथ अगाडि बढ्नु चन्द्रमा लग्नमा छ, सबैले तपाईँको प्रशंसा गर्ने योग छ। दैनिकी कामबाट सकारात्मक हुने योगहरू देख्न सकिएको छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुने राशिमा संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ, काममा सफलता मिल्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योगहरू राशिमा छन्।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई उपस्थित भइसकेका छौं। पुनः स्वागत गर्दै दैनिक रूपमा ज्योतिष, धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँलाई हाम्रो प्रत्यक्ष रूपमा कुराकानी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास हामी गरिरहनेछौ। लामो समयदेखि हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौ। हामी लामो समयदेखि तपाईँलाई हाम्रो पात्रो एप्लिकेशनबाट कार्यक्रममा कमेन्टहरू लिने बाचा गरिरहेका छौं। आज हामी तपाईँले यतिखेर हाम्रो पात्रोमा कार्यक्रम सुनिरहनु भएको छ र त्यहाँबाट तपाईँ कार्यक्रममा कमेन्ट गर्नुभयो भने आज चाहिँ तपाईँको हामी महत्वपूर्ण कुराहरूको जानकारी पनि दिँदै तपाईँको जन्ममितिको आधारमा, तर हेर्नुहोस् है, एकदम ध्यान दिनुहोला कमेन्ट गर्दाखेरि। सबैभन्दा पहिले म ध्यान दिएर म भनिरहेको छु, नभए तपाईँ कमेन्ट वाचनै गर्दिनँ। म प्रश्न गुरु कार्यक्रम सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो एप्लिकेशनमा तपाईँ कमेन्ट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईँ को बोल्दै हुनुहुन्छ, नाम लेख्नुहोस्, आफ्नो नाम जसले कमेन्ट गर्दैछ त्यो मान्छेको नाम, तपाईँले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँको आफ्नो नाम सहित रेडियोको गर्नुहोस्, तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कुन जिल्लाको कुन पालिका कुन गाउँबाट, राम्रोसँग खुला लेख्नुहोस्। अनि आज अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ, त्यो व्यक्तिको साल, महिना, गते, समय, बार, जिल्ला। समय लेख्दाखेरि चाहिँ रातिको 12 बजेदेखि बिहानको 6 बजेसम्म हो भने दुईटा बार, दुईटा गते लेख्नु होला, भनेको फलानु दिनको राति, फलानु दिनको बिहान, फलानु बारको राति, फलानु बारको बिहान। यसरी प्रष्ट खुला लेख्नु, नभए हेरिँदैन फेरि छैन प्रष्ट कुरा। अनि महिना लेख्दाखेरि वैशाख महिना, जेठ महिना, यसरी प्रष्ट खुला लेख्नु होला। कमेन्ट गर्दा नेपालीमा लेख्नु होला, अङ्ग्रेजी कमेन्ट हामी वाचन गर्दैनौ। अनि सँगसँगै जिज्ञासाहरू के बारेमा सोध्ने त, कम्तीमा 3-4 प्रश्न गर्नुहोस्, तपाईँलाई धेरै प्रश्न पनि तपाईँलाई काम छैन, होइन? अनि हामी तपाईँले गर्नुभएका कमेन्टलाई यहाँबाट बाँच्ने गर्छौँ। अब योभन्दा अर्को कुरा, सनातन रेडियो नेटवर्क लेखेको त्यो नामभन्दा अलिकति मन्दिरपट्टि त्यहाँ लभको रियाक्ट हेर्नु त, त्यो लभको रियाक्ट गर्नुभयो भने चाँडो तपाईँको कमेन्ट हाम्रो हातमा आइपुग्छ, यो पनि तपाईँलाई जानकारी गराए है। त्यही भएको हुँदा तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत, भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर तपाईँका कमेन्टहरू, अर्को कुरो भनिहाल्ने फेरि, एकचोटि गरेका कमेन्टलाई हतार पत्ता पालो चाँडो आउँछ भनेर दोहोऱ्याएर गर्नुभयो भने म तपाईँहरूको कमेन्ट पढ्नेवाला छैन फेरि। त्यो पनि ध्यान दिनुहोला, सबै कुराको ध्यान दिनुभयो भने अनि तपाईँले चाहिँ सबै कुराको चाहिँ मिलाउनु भयो भने अनि बल्ल तपाईँको पालो आउँछ है। अब म हाम्रो पात्रतिर फर्किसकेका छु। हाम्रो पात्रमा को हुनुहुन्छ, हिजोको कमेन्ट रहेछ, राधे गुरुजी, आज गुरु पूर्णिमाको धेरै धेरै शुभकामना, बर्दिया जिल्लाबाट म रामप्रसाद जोशी, यो कार्यक्रममा सधैँ सुन्ने गर्छु। आज यो गुरु पूर्णिमाको दिन हजुर र मेरो प्यार आमा बुवालाई, मलाई ज्ञान र बुद्धि दिने आदरणीय गुरु मेरो भगवानलाई कोटि कोटि प्रणाम भन्नुभएको छ। विशेष उहाँलाई पनि अब आज भए पनि आशीर्वाद, धन्यवाद छ। अर्को कमेन्ट रहेछ, कमेन्टमा के लेख्नु भएको छ हेरिहालौँ। जय श्री राधे, गुरु पूर्णिमाको मंगलमय शुभकामना छ प्रभु, लेख्नु भएको छ। ग्रह शान्ति व्यक्ति उपस्थित नभएरै वा एका घरका अन्य सदस्यले पूजा, जप, दान आदि गरी गराउन सकिन्छ कि भन्नुभएको छ है। विशेष गरी सकिन्छ कि भन्नुभएको छ, अनि फेरि सामूहिक रूपमा संकल्प गरी गुरुहरूले गराइदिने चरण कस्तो हो, यसरी गरिएको शान्तिको पूरा फल मिल्दछ कि मिल्दैन, पुस्तक हातमा लिएर पाठ गर्दा त आधा फल मिल्छ भनी शास्त्रमा उल्लेख गरिएको छ, चित्त बुझ्ने गरी सम्झाइदिनु होला गुरुदेव भन्नुभएको छ। अब यो महत्वपूर्ण कुरा हो, एकदम कसले गर्नुभएको कमेन्ट हो, नाम त छैन, हिजोको कमेन्ट है यो। म उहाँलाई सबै कुराको प्रश्नको उत्तर दिन्छु, यो उत्तर तपाईँको लागि पनि हो जसले कार्यक्रम सुन्दै हुनुहुन्छ। ग्रह शान्ति व्यक्ति उपस्थित नभएरै वा एका घरका अन्य सदस्यले पूजा दान आदि गरी गराउन सकिन्छ कि भन्नुभएको छ। सबैभन्दा पहिले ग्रह शान्ति भनेर तपाईँले बुझ्नुपर्छ। ग्रहको पद्धति भनेको मान्छे उपस्थित नभए पनि प्रत्येक कर्महरू ग्रहको शान्ति पूजा पाठहरू व्यक्ति नभएर पनि गर्न मिल्छ। अब कसले गर्ने? कुनै घरको एउटा सदस्यले आफ्नो संकल्प पढेर ममह भन्ने अनि मेरो आफ्नो नाता लाउने मम भ्राता मम पुत्र मम पिता यसरी सम्बन्ध गाँसेर यो फलानाको चाहिँ अधिष्ठ ग्रह भनेर ठ्याक्क उसको ग्रह खुलाएर प्रष्ट रूपमा गरेर गराउँदा पनि फल प्राप्ति 100% हुन्छ। अब उसको पनि कोही व्यक्ति घरमा छैनन् भने ऊ अन्त्य हुनुहुन्छ। ब्राह्मण गुरुहरूलाई के भन्नु पर्यो भने तपाईँले मेरो काम गरिदिनु पर्यो, तपाईँले मेरो ग्रह शान्ति गरिदिनु पर्यो, तपाईँ नै प्रतिनिधिकर्ता बनेर भनेर पनि ब्राह्मण स्वयंले मेरो यजमान फलानो भनेर गर्दाखेरि पनि त्यो शास्त्रीय विधानै छ। यसलाई पनि तपाईँले शान्ति 100% गर्न मिल्छ। अर्को छ अब सामूहिक रूपमा संकल्प गरी गुरुहरूले गराइदिने चरण कस्तो हो भन्नुभएको छ। यो सामूहिक चाहिँ अलिक म मान्दिनँ फेरि, अब हुन त आफू आफ्नो विचार हो होइन। अब सामूहिक किन मान्दिनँ भने सामूहिक गर्दाखेरि ग्रह शान्ति पद्धति नै विधि पुग्दैन। 20 मान्छेको ग्रह शान्ति शनि ग्रहको शान्ति गर्दा कतिजना लाग्छ हेलो भन्नु त? 20 शनि ग्रह शान्ति गर्दा सबैको 23,000 गर्नु पर्यो त। 1,23,000 गरेर सबैलाई तेलो तिमी बाढी चुड लिऊ भन्दा भाग पुग्छ? भाग पुग्दैन। यहाँ तपाईँले बुझ्नुपर्ने कुरा के हो भने ग्रह शान्ति 1,000 पनि कमी भयो भने शान्तिको गरेको फल मिल्दैन, यो पक्का हो। गाउँघरतिर गुरुबाहरूले म एक्लैले गरिदिन्छु भनेर आउनुहुन्छ अरे, अनि एक्लै गरेर गड्याङ गुडुङ गर्न खोज्नुहुन्छ अरे। तर त्यसरी गर्दा मैले फेरि पनि भने तपाईँको मोबाइल नम्बर कति हो भन्दा जस्तै तपाईँले कार्यक्रम ज्योतिष दर्पणमा फोन हाल्नु पर्यो भने 9 8 4 5 3 9 7 6 5 8 यो 10 नम्बर हाल्नु पर्यो नि होइन। लास्टमा रहेको 8 अङ्कलाई नहालेर 9 8 4 5 3 9 7 6 5 हानेर यहाँ फोन आउँछ ल भन्नुभयो। आखिरी छोडेको त नम्बर एउटै त हो होइन र? आखिरी नम्बर छोडेको त एउटै त हो, अरू 9 त जित्नुपर्ने 9 काम गर्नुपर्ने भन्ने तपाईँको मानसिक त खै त। त्यस्तै गरी ग्रहको उपचार पद्धति शनिको 23,000 जप गर्नु भनेर शास्त्रमा लेखेको छ। अनि मान्छेले चाहिँ 23 गरेर पुगो भनिदिन्छन् ब्राह्मणहरूले, यो एकदम समस्या क्या। अब शनिको 23,000 जप गर्नु भनेको छ, तपाईँहरू बुढी खडाङ्ग पढ्नुहुन्छ, कुन शास्त्रमा लेखेको छ बुढी खडाङ्ग? कि मलाई पनि सिकाइदिनु पर्यो नि त, यत्रो कार्यक्रम सुन्नु भएको छ। बुढी खडाङ्ग पढ्ने, ग्रह पूजा गर्ने, त्यहाँ फुल्लाइरहने, त्यो शास्त्रीय विधि होइन, छैन शास्त्रीय विधि। त्यसको मैले भेटेँ होइन, छैन नभनौँ, मैले भेटिनँ लौ न, मलाई पनि खोजिदिनु पर्यो। अनि सामूहिकमा पनि यस्तै गरी 20 मान्छे भएर अनि ब्राह्मणले 20 राखे पनि पुग्दैन क्या हजुर। 20 शनिग्रह आमामामा थोरै हुन्छ, 20 × 23 हान्नु त कति हजार खर्च जब गर्नुपर्छ, अन्त गर्न कतिजना ब्राह्मणलाई चाहिँ आफै ख्याल गर्नु होइन। सामूहिक गरेर नहुने भन्ने होइन, तर त्यो विधि पुग्न गाह्रो हुन्छ। अब त्यहाँ सबै कुरो हतार भए हुन्छ, आफू व्यक्तिगत गर्दा त कति हतार हुन्छ पूजा गर्न। त्यसकारण गर्दा सामूहिकलाई मैले मान्दिनँ, यो चलन राम्रो हो म भन्दिनँ। सामूहिक गर्ने मान्छे पतन हुन्छन् पक्का। अब सामूहिक व्रतबन्ध भन्छन् मान्छेले होइन, सामूहिक व्रतबन्ध गर्दा बिचरा एउटा हुन्छ चाहिँ कार्की हुन्छ, एउटा हुन्छ थापा, एउटा हुन्छ सुवेदी, एउटा हुन्छ सापकोटा, एउटा हुन्छ चाहिँ घिमिरे, एउटा हुन्छ चाहिँ खत्री। त्यसको कुल कुन हुन्, कसको कुललाई के मन्त्रले पूजा गर्ने, कसको कुललाई चाहिँ स्मरण गर्ने, कसले कहाँबाट गर्ने खै? अनि बिना कुल पूजा, बिना पितृ पूजा श्राद्ध श्राद्ध नगरी, नान्देवकी नगरी व्रतबन्ध त हुँदैन। त्यही भएर यो सामूहिक गर्ने कर्म चाहिँ म चाहिँ मान्दिनँ, राम्रो होइन है। यसरी गरिएको शान्तिको पूरा फल मिल्दछ त गुरुदेव भन्नुभएको छ, मैले भने आश्रय गर्नुभयो भने मिल्छ। त्यो चाहिँ शास्त्रीय विधान छ है, किनकि तपाईँको घरमा कोही मान्छे, शास्त्रमा लेखेको छ नि त, आफ्ना जजमानका कोही मान्छे मरे भने त्यसको कोही काजक्रिया गर्ने मान्छे भएन भने ब्राह्मणले गर्नु भनेर शास्त्रमा लेखा छैन। अनि काजक्रिया चाहिँ ब्राह्मणले गर्न हुने, गृहशान्ति चाहिँ गर्न नहुने भन्ने हुन्छ कि? हजुरलाई अप्ठ्यारो पर्दा चाहिँ हुने, हामीलाई के अरे हजुरलाई सहज हुँदा चाहिँ नहुने भन्ने कुरा हुन्छ। के हुन्छ भने बकैदा फेरि भन्छु, ब्राह्मणले गर्न चाह्यो भने तपाईँको कर्म जस्तै मूल शान्ति गर्न सम्भव छैन, फेरि कालसर्पको शान्ति गर्न सम्भव छैन, फेरि औंसी शान्ति पनि सकभर नगराउनु तर मन्त्र जाप गराउन मिल्छ, पछि आएर शान्ति गर्न मिल्यो, अश्लेष शान्ति भएन, मांगलिक दोषको शान्ति हुँदैन। यो चाहिँ आफ्नै उपस्थिति भएर गर्नुपर्ने कर्म हो है त। अरू कर्म जस्तै ग्रह शान्ति गर्नु पर्यो, पूजा पाठ गर्नु पर्यो, अनेक थरीका चाहिँ योगहरूको शान्ति गर्नु पर्यो, सबै कर्महरू हुन्छ। मैले कति मान्छे गरिरहेको छु, शास्त्र विधानबारै त मैले गरिरहेको छु, मैले विधानभन्दा बाहिर त मैले केही गरेकै छैन जस्तो लाग्छ। छ भने भनिदिनु पर्यो त, यो चाहिँ काम बिगारी भन्नु पर्यो। शास्त्रमा लेखेको छ त, ब्राह्मणले आफ्नो यजमानकोमा, मैले धेरैचोटि भनिसकेको छु, ब्राह्मणले आफ्नो यजमानकोमा कापक्रिया पनि गरेर गर्नु भनेर लेखाएको छ। गरम पुराणमा पनि त्यही लेखिरहेको छ त, हरेक ठाउँमा त्यही लेखिरहेको छ। तपाईँहरू के सुन्नुहुन्छ गरम पुराण? यत्रो वर्ष गरम पुराण सुन्दा सुन्दा केही भन्नुहुन्न गुरुबारले? त्यसको अर्थ के हो भने ब्राह्मणले चाह्यो र ब्राह्मणलाई पर्यो अवस्था त्यसको आइदियो भने ब्राह्मणले गर्नुपर्छ, गर्न मिल्छ भन्ने अर्थ त हो नि होइन? त्यसो भएको हुँदा कहिले काहीँ ब्राह्मणले कतिसम्म गर्नुपर्छ भने तपाईँको यजमानकोमा बाबु मर्यो, छोरा एकदम गरीब हुनुहुन्छ, त्यहाँ चाहिँ तपाईँ खाने चामल छैन, के अरे काम गर्नलाई पिण्ड दिन चाहिँ दुध भएन, चामल भएन भने आफैले पैसा खल्तीबाट हालेर त्यो कर्म सकिदिने काम ब्राह्मणको लेखेको छ शास्त्रमा। बुझ्नुभयो कि भएन? ब्राह्मण त्यतिको हुन पाइन्छ भने मैले त्यही भएर भनेको छु त, चामलै नहुने, दालै नहुने होइन, तपाईँको सप्ताह लाउँदाखेरि सात दिनसम्म चाहिने पूजा सामग्री, तपाईँसँग किन्ने पैसै नहुने, त्यस्तो खालको परिवार हुनुहुन्छ भने मलाई फोन गर्नु न, म तपाईँ घरमा आएर खुसी भएर तपाईँको चाहिँ आँगनमा मण्डप बनाएर सप्ताह लाउने काम मेरो भयो। मैले भने भनेछु त, भने छैन मैले? हाम्रो ब्राह्मणको कर्म हजुर, यो कर्म गर्नु भनेको हामीलाई धेरै ठुलो पुण्य मिल्छ नि। फेरि यसो भन्दै गर्दा तपाईँको चाहिँ पुण्य हामीले लिँदै गर्दा तपाईँलाई चाहिँ पुण्य नमिल्ने होइन, मिल्छ मजाले, तर तपाईँको भित्र मन सफा हुनु पर्यो। पैसा छ, ए बाबुलाई के को पैसा दिनु, ए बाबुलाई थोचेर दिए हुन्छ भने हेपेर दिनुभयो भने तपाईँको त पुण्य स्वाहा हुन्छ। साँच्चै हो, ब्राह्मणलाई तपाईँ देउता मान्नुहुन्छ बोलाउनुहोस्, देउता मान्नु नै फटाहरू भन्नुहुन्छ भने नबोलाउनु त्यस्तोलाई। त्यस्तो मनमा कपट हुने मान्छेले ओल्लो घरलाई पल्लो घरलाई देखाउनको लागि बाबुको श्राद्ध गर्न केही फल मिल्दैन। ब्राह्मणलाई जुन दिनसम्म तपाईँले देउता मान्नुहुन्न नि, त्यो दिनसम्म तपाईँले, फेरि ब्राह्मण पनि देउता हुन लायकको हुनु पर्यो नि, फेरि ब्राह्मण चाहिँ मलाई चाहिँ देउता भन्ने भन्ने आफू चाहिँ खसीको मासु र कुखुरा मासु खाँदा हिँड्ने रक्सी खाने थाल्यो भने कहाँ हुन्छ त नि होइन? ब्राह्मण पनि देउता हुन लायक हुनु पर्यो, तपाईँले देउता मान्नु पर्यो, अनि बल्ल दुइटाको कुराहरू मिल्यो भने तपाईँको नि उद्धार हुन्छ, ब्राह्मण पनि शुद्ध हुन्छ। बुझ्नुभयो त? हिजोको कमेन्टलाई मैले आज यहाँ वाचन गरेँ, सायद उहाँले यो आफूले गरेको कमेन्ट सुन्नु भएको थियो होला, सुन्नुभयो भने एकचोटि मलाई, म सुने है गुरु भनेर मलाई कमेन्ट गर्नुहोला है। ग्रह शान्ति व्यक्ति उपस्थित नभएर पनि गर्न मिल्छ, कुनै कुनै कर्महरू उपस्थित हुनै पनि पर्छ। मैले धेरै मान्छेको त्यसरी शान्ति गरेर राम्रो भइरहेको छ त है। अब अर्को एउटा कमेन्ट छ, गुरु राधे राधे, म दीपक छेत्री हो, बझाङ घर भई हालतको बेङ्गलोरबाट हो है, सुन्दैछु। मेरो प्रश्न छ कि साल महिना गते समय जन्मेको ठाउँ कमेन्टमा पठायो भने चिट्ठा हेर्न मिल्छ कि मिल्दैन भन्नुभएको छ, सबै कुरा मिलाएर लेख्नु भयो भने हेर्न मिल्छ है। अनि तपाईँले हेर्न मिल्छ, हेर्न पनि पाइन्छ। तपाईँले राम्रोसँग लेखेर एकचोटि भन्दा कमेन्ट नगर्नु, प्रतीक्षा गर्ने हो नि, त्यहाँ सुनिरहनु पर्यो, अनि तपाईँको हेर्न मिल्छ है त। यतिखेर एउटा कमेन्टलाई म वाचन गरिहाल्छु। यस्तै महत्वपूर्ण कुराहरू कमेन्ट पनि गर्नुहोला, चिना मात्रै हेर्ने भन्दा पनि यस्तो महत्वपूर्ण महत्वपूर्ण कुराहरूको हामी तपाईँलाई विशेष त्यसको उत्तर दिनलाई तपाईँलाई सहज, तपाईँलाई मात्रै होइन यो कार्यक्रम सुन्नेलाई थाहा भयो नि त, अरूले गरेर शान्ति गर्न हुँदो रहेछ, जो मान्छेको चाहिँ कास्कीले गर्ने मान्छे भएन भने ब्राह्मणले गर्नु पर्दो रहेछ अनिवार्य हो, होइन बुझ्नुभयो कि भएन? यसरी तपाईँले बुझ्नु भएको छ। म कार्यक्रममा तपाईँको कमेन्टतर्फ लाग्छु। कमेन्ट हेर्नको लागि तपाईँले गर्नुभएको कमेन्ट हाम्रो हातमा परिसकेको छ। तर तपाईँभन्दा पहिले छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरूको लागि तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142 73601 सीधा सम्पर्कमा भने म रहनेछु। तपाईँको यतिखेर आज भने कमेन्टको पालो रहेको छ, हामीले कमेन्टको वाचन गरिरहेका छौँ, तपाईँ सुन्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारीहरू तपाईँ लिन सक्नुहुनेछ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गरिरहेका छौँ। हामी अब यो पालो आइसकेको मान्छेको हामी कमेन्टलाई वाचन गरिहाल्छौँ, कहाँदेखि कसको कमेन्ट आइरहेको छ भन्ने कुरामा। जय श्री राधे गुरुजी, म सन्तोष दिष्ट कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सन्देश गुरु, म आज मेरो दाईको छोरीको बारेमा हेराउन चाहन्छु। दाईको छोरीको लागि 2083 साल वैशाख महिनाको 27 गते भन्नुभएको छ उहाँले। 27 गतेको राति आइतबार 28 गते सोमबार बिहान हुने बेला 4:30 बजे भन्नुभयो, म कुरै बुझिनँ। 27 गतेको राति 28 गतेको बिहान हुन सक्छ यो है। 27 गतेको राति आइतबार 28 गते सोमबार बिहान हुने बेला भन्नुभएको छ। 4:30 बजे भनेको 4:30 मिनटमा जन्म भएको भन्नुभएको छ। बैतडी जिल्लामा हो भन्नुभएको छ है, बैतडी जिल्लामा भएको जन्म। यहाँबाट हेर्दाखेरि राशिको नाम सागर नाम आउँछ, कुम्भ राशि हुन्छ, नवमीको दिनमा जन्म भएको छ। उहाँको जिज्ञासाहरू सुधौं। स्वास्थ्य अवस्था, दाई भाइसँगको सम्बन्ध, आमा बाबाको सम्बन्ध, घरको वास्तु, शुभ रंग शुभ अङ्कको बारेमा जानकारी गराइदिनु न गुरुजी। राज राजे भन्नुभएको छ, लग्न मिस लग्न छ, राशि भने कुम्भ रह्यो, काल सर्पयोग परेको छ, आमा बाबाको सम्बन्ध राम्रो हुँदैन, बच्चालाई 12 वर्ष 3 महिना 29 दिनसम्म राहु भन्ने ग्रह चलेको छ, बच्चाको पनि स्वास्थ्यमा राहुको दोष लाग्छ। अलिकति घरमा अशान्त छ, यो राहुको शान्तिहरू गर्दै राहुको पूजापाठहरू गर्दै अगाडि बढ्नुहोला। दाजुभाइसँगको सम्बन्ध भने राम्रो देखिन्छ, घरको वास्तु पनि ठिकै छ, अलिकति घरमा उत्तरपट्टि अलिअलि फोहोर खालको चिज अथवा अलिअलि बाङ्गो देखिन्छ, उत्तरपट्टि हिमालपट्टि अन्य कुराको लागि ठिक छ। 9 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ। छुट्टिन्छु, राधेश्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। अर्को कमेन्टको पालो आइहाल्यो। अर्को कमेन्ट छ, राजराजे गुरु, म गीता कार्के ओखलढुङ्गा भदौरेबाट हो गुरु, हजुरले चिनेको हुनुपर्छ मलाई भन्नुभएको छ। गीताजीलाई चिनिरहेको छु। मेरो नानीको हेर्न चाहना छ गुरु भन्नुभएको छ। तपाईँको जन्म मिति चाहिँ 2061 सालको जन्म, भदौको 28 गते भन्नुभएको छ। भदौ महिनाको 28 गते सोमबार बिहानको 8:33 बजेमा भन्नुभएको छ उहाँले। विद्या, अब यो कुन जिल्लामा जन्मेको लेख्नु भएको रहेछ, म अहिले तपाईँबाट छुट्टिए। गीताजी, चिन्न त चिनेको, जन्म चाहिँ कहाँ भयो नानीको थाहा भएन है, अहिले हेर्न मिलेन, फेरि कमेन्ट गर्नुभयो भने पनि पालो आउँदैन है गीताजी, त्यही भएर आत्तिनुहुन्न भनेको मैले है त। अर्को छ, राजराज गुरु, म चक्र सुनार हो, डोटी जिल्ला घर भई हाल भारतको गुजरात सुरतबाट कार्यक्रम ज्योतिष दर्पण रेडियो सनातन नेटवर्कबाट सुन्दैछु गुरु, म आफ्नै बारेमा जान्न चाहन्छु भन्नुभएको छ। विदेशको भूमिमा हुनुहुन्छ, उहाँको साल लेख्नुहुन्छ, 50 साल वैशाख महिनाको 9 गते लेख्नु भएको छ। 9 गते बुधबारको साँझ 8:30 मिनटमा भन्नुभएको छ। अब जन्म चाहिँ कहाँ लेख्नु भएको छ भने डोटी जिल्लामा जन्म भन्नुभएको छ है त, डोटी जिल्लामा जन्मिनु भएको मान्छे
भूत भविष्य र वर्तमानको बारेमा श्रीमती छोरा छोरीसँगको सम्बन्ध घरको वास्तु भविष्यमा के गर्दा राम्रो हो के गर्दा नराम्रो शुभ अङ्क शुभ रङ सबै बताइदिनु होला राजाले भन्नुभएको छ। 50 सालको वैशाखको 9 गते 8:30 बजे राति जन्मेको मान्छे डोटी जिल्लामा औंसी भन्ने तिथिमा जन्म भएको छ। औंसीको शान्ति गर्नु यसले धेरै कुरामा पिल्छ। राशिको नाम चाहिँ तपाईँको चेतन राज नाम आउँछ, मेष राशि हुन्छ। औंसी पनि परेको छ, औंसीले गर्दा वैवाहिक जीवन अलिकति खटपट हुन सक्छ। मंगल ग्रह निज भाषा फेरि सातौं घरको मालिक हो, सातौं घरको मालिक गर अलिकति कर्ममा गएर बस्दाखेरि अलिकति पारिवारिक अवस्था होइन तस्य नहि प्रिया वश्या भन्छ क्या, धर्मात्मा जायते किन्तु वश्या तस्य नहि प्रिया, आफ्नो वशमा आफ्नो परिवार नहुने। त्यही माथि पनि औंसी परिदियो झनै अशुभ हुने। अब औंसीको यो मंगलको शान्तिहरू गर्नुहोला, दुईजनाको चुनावहरू हेराउनुहोला, झगडा नगर्नुहोला। यतिखेर ग्रहमा राहु भन्ने ग्रहको प्रारम्भ हुने बेला भइसकेको अवस्था देखिएको छ। अब यो राहु ग्रह प्रारम्भ भएको छ 33 वर्षदेखि, अब तपाईँ 33 देखि अब अगाडि बढ्दै हुनुहुन्छ। अब राहु सुरु भयो, राहुको विशेष शान्तिहरू गराउनु, पूजापाठहरू गर्नु घरको वास्तुको लागि ठिक छ। पितृदोष पनि छैन, सबै कुरामा राम्रो छ। 3 अङ्क राम्रो, पूर्व दिशा राम्रो, 1 रातो रंग राम्रो हुन्छ। तपाईँको लागि छुट्टिन्छु, अलिकति ग्रहमा दोष चाहिँ परेको छ है त। हामी कमेन्टमा हेरिरहेका छौ, तपाईँका कमेन्टहरूलाई हामी हेर्दै गर्दा तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। राजनीति गुरुदेव म रमेश परियार चिसङको कडी 2 खानी भन्जाङ ओखलडुङ्गाबाट रेडियो खोटाङ 103.3 MHz नियमित सुन्ने गर्छु। गुरुदेव आज मेरो छोरीको चिना हराउन चाहन्छु भन्नुभएको छ। छोरीको जन्ममिति 2083 साल चैत्र महिनाको 30 गते भन्नुभयो तपाईँले। 83 सालको चैत महिना आइपुगेको छैन रमेशजी, कहाँनिर मिस्टेक भयो तपाईँको पनि हेर्न पाइएन। कार्यक्रम त सुन्नुभएको रहेछ, अलि आत्तिनु भएछ क्या है। त्यसो भएको त तपाईँले एकदम ध्यान दिनुहोला। यसरी तपाईँले हच्चको बारेमा हेराउँदाखेरि अनि उल्टो उल्टो त भन्न भएन। हामीले 83 सालको अहिले बल्ल साउन हुँदैछ, तपाईँ चैतको कुरा गर्नुहुन्छ होइन। रमेशजीले पक्कै पनि कार्यक्रम सुन्नुभयो होला, यही मैले गल्ती गर्छु भन्ने हुनुपर्छ है। जय श्री राजे गुरु, म गोर्खादेखि हरि शरण अधिकारी सुन्दैछु तनहुँको पावर एफएमबाट। गुरु आज मेरो भाइको बारेमा जान्न चाहन्छु भन्नुभएको छ। भाइको 61 सालको जन्म छ, फागुनको 10 गते लेख्नुहुन्छ उहाँले। फागुन महिनाको 10 गते सोमबार राति 11:58 भन्नुभएको छ। 11:58 राति तनहुँ जिल्लामा हो भन्नुभएको छ। तनहुँ जिल्लामा जन्मिनु भएछ उहाँको भाइ। आज सबैको पाला आउँछ, नआत्तिकन सुनेर भन्नुहोला। जिज्ञासा लेख्नु भएको छ, स्वास्थ्य ग्रह दशा सरकारी जागिर वैदेश यात्रा पितृदोष घरको वास्तु समग्रमा भविष्य कस्तो छ गुरु भनिदिनु होला। जय जय श्री राधे भन्नुभएको छ। 61 सालको फागुनको 10 गते 11:58 राति जन्मिने मान्छे त्यो पनि तनहुँ जिल्लामा, ओम कुमार नाम आउँछ, कर्कट राशि हुन्छ। अब यो कर्कट राशि त्रयोदशीको दिनमा जन्म भएको छ, नराम्रो छैन। यतिखेरको अवस्थामा स्वास्थ्यमा ठिकै छ, अलिकति पेटमा समस्या सामान्य आउँछ। भोलिको दिनमा वैवाहिक जीवनमा 7 राहु भएकै कारणले मात्रै होइन, 7 राहु सँगसँगै अलिकति मंगल फेरि तृतीय स्थानमा गएर बसेको छ, यो राम्रो पक्ष भयो। 7 राहुमा अलिकति दोष परेको छ भने सूर्य गएर शनिको घरमा 5 स्थानमा बसेको छ, सन्तानमा पनि भोलि समस्याहरू हुन्छ है। तर मान्छे पढ्न जानेको मान्छे, विद्या स्थानको मालिक शनि भाग्य स्थानमा गएर बसेको छ है। सुतसु नवमे यश्च तत्सुतो भन्छ क्या, एकदम सुत स्थानको मालिक नवम स्थानमा गयो भने असाध्य राम्रो हुन्छ, सन्तान पनि राजा समानको हुन्छ, सन्तानबाट पनि धेरै सुख हुन्छ। तर पत्नीसँगको 7 राहुले कुराहरू बिगार्छ, ध्यान दिनु है। वैदेशिक यात्रा सरकारी जागिर भन्नुभएको छ, सरकारी जागिरमा राजयोग परेको छ, सरकारी जागिरमा पनि ठिक छ। विदेश जानु पर्यो भने पनि चन्द्रमा कर्ममा गएर बसेको छ, असाध्य राम्रो छ, मस्त पैसा कमाउने खालको योग हो। अलिकति बीचमा ग्रह शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै गर्नु, घरमा पितृको दोषको लक्षण देखिएको छैन है। वास्तुमा पनि ठिक छ, नराम्रो छैन। आग्नेय गोडमा अलिकति
पानीको धाराहरू त्यहाँ चाहिँ अलिक फोहोर चिजहरू के देखिन्छ त्यसलाई हटाउनु होला। अरू सबै कुरामा ठिक छ, 25 वर्षदेखि सङ्कट चल्छ, अहिलेको लागि राम्रो छ, तपाईँलाई 3 अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधेश्याम। कार्यक्रममा हामीसँग अर्को कमेन्ट छ, राजराजी गुरु, म लीला कार्की धनकुटाबाट नियमित रूपमा रेडियो सनातन सुन्छु, आज म आफ्नो जीवन बारे केही जान्न चाहन्छु, मेरो जन्ममिति भन्नुभएको छ है, आफ्नो बारेमा हेर्न चाहने कुरा गर्नुभएको छ उहाँले। 2049 साल पुसको 19 गते भन्नुभएको छ, पुस महिनाको 19 गते आइतबार दिउँसो 1:35 भन्नुभएको छ, 1:35 जन्म भयो भन्नुभएको छ, 1:35 दिउँसो धनुकुटा जिल्लामा जन्मिनु भएको रहेछ। धनकोटा जिल्लामा जन्म भयो होइन। मेरो प्रश्न, घरको वास्तु कस्तो छ, आर्थिक अवस्था र भविष्य कस्तो रहनेछ, मैले सोचेका कामहरू किन पूरा नहुने जस्तो भइरहेको छ, मेरो समग्र भविष्य, भाग्य, प्रगति तथा जीवनको बारेमा विस्तृत रूपमा बताइदिनुहोस्, राधे राधे भन्नुभएको छ, धन्यवाद। 49 सालको पुसको 19 गते 1:35 धनकोटा जिल्लामा, राशिको नाम तपाईँको लीला नै रहन्छ, लीला कार्की, दशमीको दिनमा जन्म भएको छ, लग्नमा चन्द्रमा छ, असाध्य राम्रो भाग्य भएको मान्छे, राजयोग कस्तो सुखी राजयोग छ, तपाईँको काम बनेन भन्दा म पत्याउँदिन, साह्रै राम्रो ग्रहहरू छन्। तर अब एउटा कुरो के चाहिँ हुन्छ भने फेरि राहु चलिरहेको रहेछ अहिले, यो राहु फेरि तपाईँको लामो छ, 58 वर्षसम्म राहु छ है, यसलाई एकदम ध्यान दिनुपर्छ, राहुको शान्ति गर्नुहोस्। 32 वर्षदेखि 36 सम्म भ्रामरी त असाध्य मन चञ्चल छ, धेरै खोजेर हो, आर्थिक क्षेत्रमा नराम्रो छैन राम्रै छ, उन्नति प्रगति राम्रै छ नराम्रो छैन, बरु एउटा घर घडेरी जन्ने खालको र घर घडेरी बनाउने खालको युग आइरहेको छ अहिले, यही बेला राहुको शान्तिहरू गरेर र राहुको कवचहरू धारण गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ, समग्रमा भविष्य राम्रो छ, वास्तुमा दोषहरू छैन, बरु घर घडेरी जोड्ने बनाउने किन्ने खालको युग छ। तपाईँसँग पनि छुट्टिन्छु, राधे राधे। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिइरहेका छौं। जय श्री राधे गुरु, म सोम माया थापा मगर तनहुँबाट दैनिक रूपमा पावर एफएमबाट सुन्दै आएको छु, गुरु आज म आफ्नै बारेमा हेर्न जान्न चाहन्छु भन्नुभएको छ। सोम मायाजी हुनुहुन्छ तनहुँबाट, पावर एफएम सुनिरहनु भएको छ, 53 सालमा जन्मिनुभयो, माघ महिनाको 14 गते भन्नुहुन्छ उहाँले, माघ महिनाको 14 गते सोमबार राति 12:30 मिनटमा तनहुँ जिल्लाको नयाँ गाउँमा, भोलिपल्ट 15 गते हुँदो हो गुरु मेरो जिज्ञासा भन्नु। अब यो दुईटा बार लेख्नु भएको छैन, मैले अघि पनि भनेको थिएँ तपाईँको हेर्न मिलेन, धेरै तपाईँलाई समय खर्च गरिन है त। अर्को कमेन्ट छ, जय श्री राधे गुरु, म अर्घाजीदेखि रेडियो सिद्ध गंगा एफएम सुन्दैछु, म हजुरको नियमित श्रोता हुँ, म मेरो छोरीको बारेमा हेराउन चाहन्छु भन्नुभएको छ। छोरीको बारेमा 2080 सालको जन्म हो, असार महिनाको 18 गते भन्नुहुन्छ, असार महिनाको 18 गतेको समय छ, सोमबार साँझ 5:49 5:49 जन्म भयो, त्यो पनि साँझमा, जन्मस्थल रूपन्देही जिल्ला भन्नुभएको छ, रूपन्देही भनेको बुटपुलतिर है, रूपन्देही जिल्लामा जन्म भएछ। जिज्ञासा, शिक्षा, स्वास्थ्य, गृहदशा कस्तो छ, अनि शान्ति गर्ने के गर्नुपर्छ, पारिवारिक सम्बन्ध, भविष्य, अनि बाबा मम्मीसँगको सम्बन्ध कस्तो हुन्छ, अनि घरको वास्तु के कस्तो छ, शुभरङ, शुभङ्ग, शुभ दिशा, जय श्री राधे भन्नुभएको छ। आज चाहिँ म सबैको चिनाएर छु, अब फेरिदेखि कमेन्ट लिँदा चाहिँ 3टा भन्दा धेरै प्रश्नको उत्तर नदिने, सबैलाई पालो त्यसरी आउँदो रहन्छ, मैले यसो बुझेको है। अस्सी साल असारको 18 गते 5:49 जन्मेको बच्चा, तपाईँको छोरीको नाम धनकुमारी, धनु राशि हुन्छ, लग्नमा वृश्चिक लग्न छ, लग्नको मालिक मंगल राम्रो छ, कर्ममा अलिकति घरमा पितृको दोष परेको छ, गुरु चन्द्रले परेको छ, बिहिबार व्रत बन्नुपर्छ, स्वास्थ्य धेरै नै बिग्रिरहन्छ, पढाइमा एकदम कमजोर हुन सक्ने सम्भावनाको युगहरू छन्, शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गर्नुहोला, आमा बुवासँग दाजुभाइसँग राम्रो छ, वास्तुमा अलिकति घरको पूर्वपट्टि फोहोर चिज छ, घरमा आर्थिक क्षेत्रमा अलिक कमजोरी हुन सक्छ, जति कमाए पनि हातमा पैसा नटिक्ने खालको समस्या बढी हुन सक्छ, 4 अङ्क राम्रो हुन्छ भने सबैभन्दा राम्रो कालो दक्षिण र पश्चिम दिशा राम्रो हुन्छ। अहिले भने तपाईँसँग छुट्टिन्छु, राधे राधे।
हामी प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा जानकारी दिने एउटा प्रयास गरिरहेको छु। आजबाट मैले के एउटा उपाय गरेँ भने कमेन्ट धेरै आउँछन्। अब यो कमेन्ट धेरै आउने बेलामा जम्मा प्रश्न चाहिँ कमेन्टबाट दुईटा राख्ने कि तीनटा राख्ने,

पालिकाबाट रोशन राय हो। गुरुमा हाल इण्डियाको पञ्जाबको जालन्धरबाट रेडियो सनातन नेटवर्कबाट सुनिरहेको छु। आज मेरो श्रीमतीको बारेमा हेरिदिनु न गुरु भन्नुभएको छ। श्रीमतीको बारेमा भन्नुभएको छ उहाँले 2044 साल श्रावण महिनाको 22 गते भन्नुभएको छ। श्रावण महिनाको 22 गते उहाँले लेख्नुहुन्छ, शुक्रबार लेख्नु भएको छ। शुक्रबार परेको छ, साँझ 6:17 6:17 जन्म भयो। साँझ भनेको पियाम भयो, अब जिल्ला जाँदा खोटाङ जिल्लामा भन्नुभएको छ। खोटाङ जिल्लामा जन्म भएको मान्छेको मेरो जिज्ञासा, हाल चलिएको गृहदशा, घर परिवारसँगको सम्बन्ध, राम्रो चल्ने व्यवसाय, स्वास्थ्य अवस्था, बोली वचन, वाणी स्वभाव, सन्तान प्राप्ति, छोराछोरी के कति हुन्छ गुरु, श्रीमानको सम्बन्ध, श्रीमानसँगको सम्बन्धको आनी बानी, धर्म कर्म, पाठ पूजा कतिको विश्वास लाग्छ, घरको पितृ वास्तु दोष भन्नुभएको छ। रोशनजीको कमेन्टको पालो आएछ, धेरैचोटि कमेन्ट गर्नुभएको थियो, आज तपाईँको कमेन्ट हातमै पर्यो। तपाईँको पत्नीको 44 साल श्रावण 22 गते 6:17 साँझ पूर्व साढा नक्षत्रको चौथो भावबाट रक्कुमारी ढाका कुमारी धनु राशि हुन्छ, लग्न रहेको छ के राशि रहेको छ धनु, लग्न मकर छ। सबैभन्दा पहिले तपाईँले श्रीमानसँगको सम्बन्ध भन्नुभएको छ, सातौं माङ्गलिक परेको छ, सम्बन्ध राम्रो नहुन सक्छ, परिवारमा झगडाहरू धेरै हुन सक्छ, दाजुभाइ जेठाजु देवरहरूसँग राम्रो छैन, तृतीय स्थानमा राहुले धेरै कुरामा दोष दिइरहेको अवस्थाहरू छ, सन्तानमा छोरा छोरी दुइटै हुन्छन्, अब आजभोलि कति हुन्छन् म भन्दिनँ, प्रयास गर्नुहोस्, छोरा पनि हुन्छन् छोरी पनि हुन्छन्, घर परिवारसँग अलिकति माङ्गलिक परिकाले कहिलेकाहीँ कुराहरू बिग्रिरहन्छ, अलिक एकोरो स्वभावको मान्छे, कम बोलिदिने, अलिक जिद्दी जिद्दी पाराको, यतिखेर राहु भन्ने ग्रह चलिरहेको छ, राहुको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्नु, सबैभन्दा कृषिमा र माटोको काम भन्दा अन्य व्यवसायको लागि शुभ छ, विशेष गरी होटल व्यवसाय, कृषि फलफूल व्यवसायहरू गर्दा पशु चौपायमा पनि राम्रै हुने आएको योग देखिया छ। घरमा पूजापाठहरू गर्न अलिक कम कम हुन्छ, लग्नमा शनि, शनिको मालिक के अरे लग्न मकर, मकरको मालिक शनि, शनि अलिकति नास्तिक ग्रह नै हो, धेरै विश्वास लाग्ने खालको मान्छे पनि होइन है। यति भने तपाईँलाई पनि म छुट्टिन्छु तपाईँसँगबाट। यतिखेर अर्को कमेन्ट छन्, हामी सकभर तपाईँहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिउँ भन्ने हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी एउटा कमेन्ट छ उर्ला बारीबाट आएको अंग्रेजीको कमेन्ट हामीले हेरेनौं, अघि पनि भनेको छु, तर उहाँले चिना हेर्न देख्नु भएको छैन भन्ने जानकारी प्राप्त भएको छ, म पढेर सुनाउँछु। राधे राधे गुरुदेव, म उर्लाबारी दोई मोरङ मंगलबारीबाट रूपेश रामाजी हो। गुरु अहिले म सनातन रेडियो नेटवर्कबाट सुन्दैछु, तर यो म रेडियो किङ एफएमबाट नआउँदा मात्र यहाँबाट सुन्छु गुरु, किन होला त मको रेडियो किङ एफएममा आएको धेरै दिन भयो नआएको, जानकारी पाउन मेरो प्यारो गुरुदेव भन्नुभएको छ। पक्कै पनि जानकारी म हिजो पनि तपाईँलाई जानकारी गराउँछु भने गराउन पाइनँ, यसको लागि आज म फेरि जानकारी गराउने प्रयास गर्छु है। हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा छौं, कमेन्टहरू हामी हेरिरहेका छौं, कमेन्टको बारेमा हामी गुरु राधे राधे, म पाँचथरबाट रेडियो मितेरी सुन्दैछु, म मेरो बारेमा हेराउन चाहन्छु। हेर्नु अब पहिलो कुरो उहाँले आफ्नो नाम लेख्नु भएको छैन, अनि हेर्नु है अब यहाँ कुन जिल्लामा जन्मिनु लेख्नु भएको छैन, 56 साल फागुनको 6 गते शुक्रबार राति 11:30 हो, सबै हेरिदिनु है भन्नुभएको छ, अब हेरिहालेँ नि, अब लेख्ने गर्दा केही लेख्नु छैन है, कति हतार लागेको, भाग्य हेर्ने कुरा हजुर, आत्तेर हुँदैन नि हजुर, आत्तेर कहाँ पाइयो र होइन। फेरि पनि अर्को कमेन्ट पनि, राधे राधे गुरुमा सिन्धुलीबाट भोला अधिकारी रेडियो विजेकेला सुन्छु, आज म मेरो छोरीको बारेमा सोध्न चाहन्छु भन्नुभएको छ, कहाँ जन्मेको पनि लेख्नु भएको छैन, केही पनि लेख्नु भएको छैन, जिज्ञासा छैन, कति हतार लाग्यो हो भोलाजी, किन यसो गर्नुभयो, पालो आइसकेको थियो, हरेक हराएको हराइ गर्नु पालो त है, तपाईँले राम्रोसँग कमेन्ट गर्नुभयो त म हेरिहाल्छु नि, कमेन्टै गर्नुहुन्न है। अब फेरिदेखि चाहिँ तपाईँहरूलाई म के भन्छु भने, हाम्रो पात्रमा कमेन्ट गर्दाखेरि चाहिँ तपाईँहरूले के गर्नु पर्यो भने, कम्तीमा पनि दुईटा तीनटा भन्दा बढी क्वेसन राख्नै हुँदैन, तीनटा क्वेसन, छोरासँगको सम्बन्ध।

बुढीसँगको सम्बन्ध र पढाइ तीनटा सोध्ने, अथवा बुढीसँगको सम्बन्ध अथवा प्रेमसँगको सम्बन्ध अथवा पढाइ जागिर विदेश तीनटा ट्याक ट्याक, आमा बुवासँगको सम्बन्ध छोराछोरीसँगको सम्बन्ध कतिवटा छोराछोरी हुन्छ ट्याक्क, अरू हेर्दैन हेर्ने, छोटो हेर्दाखेरि सबैको पालो आउँछ नि त, कम्तीमा नाम त सबैले रेडियोबाट जुराको हेर्न पाउनुभयो, हो यसो गर्दाखेरि तपाईँहरूलाई राम्रो होला जस्तो लाग्यो। फोनमा पनि त्यस्तै त्यस्तै प्रश्नको लिमिट राख्ने हो भने सबैलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई। फोनमा चाहिँ पाँचवटा प्रश्न राख्न पाउने अथवा तिनटै पनि राम्रै हुन्छ। अब म यो तपाईँहरूलाई फेरिदेखि यो म मनन गर्छु, हाम्रो टिमसँग सल्लाह गर्छु, रेडियोमा फोन गर्दाखेरि पाँचवटा क्वेसन भन्दा गरेन भन्नु ए मान्छेले यता भुल्याउँछन् उता भुल्याउँछन् त्यही कुरो दोहोरिएको दोहोरी होइन चक्क चिनाहरू लु भन्नुहोस् के भन्दैन पाँचवटा भन्ने, विवाहको बारेमा भन्ने, छोराछोरीको बारेमा भन्ने, बुवा आमाको बारेमा भन्ने, स्वास्थ्यको बारेमा भन्ने, देश विदेशको बारेमा भन्ने, सक्यो पाँचवटा प्रश्न भनिदिने अनि फोन राखिहाल्ने। नभएदेखि यो पनि भनिदिनु भनेको छ, यो पनि भनिदिनु भनेको छ, हजुरबाको भनेको छ, बाबुको भनेको छ, राम्रो छ है भन, फेरि एकै कुराको खेलाउनुपर्छ। अब हामी त्यसरी यो मैले किन यसो गर्न खोजिरहेको छु भने तपाईँहरूलाई सबैलाई पालो आओस् भन्ने हाम्रो चाहिँ मन इच्छा हो क्या, इच्छालाई पूरा गरिदिनुहोस् तपाईँहरूले पनि। यो तपाईँहरूलाई मैले कपीमा क्वेसन लेखेर राख्नुहोस् है भन्दाखेरि तपाईँले क्वेसन राख्नु भएको छैन, अब तपाईँहरूलाई मैले भोलिबाटै यो नियम लागू गर्न सक्ने सम्भावना छ, कम्तीमा पनि फोनबाट पाँचवटा भन्दा क्वेसन राख्नै नपाउने, कति सजिलो अन्त छिट्टो हुन्छ, धेरैको हेर्न पाइन छैन होइन, त्यसो भएको हुँदा तपाईँहरूलाई यसरी म जानकारी गराउँछु। आज कार्यक्रमको अन्तिम अन्तिम भागमा छौ, भोलि बिहान उपस्थित हुने वार्ता गर्छु। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको यो विषयबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज्ञा चाहन्छु। तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: रेडियो टाइगर 90.2 मेगाहर्ज नामै काफी छ। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: Radio Tiger Studio Time.
2: यति बेला बिहानको 9 बजेको छ।
3: अहिले बिहानको 9 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन, 2027 नयाँ गाडीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुझे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुझे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ताले तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँदै मन्त्रालयले कानूनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता पनि बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमता मा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो 1 हप्ता यता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ।

0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
0: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
0: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिको हिजो बसेको बैठकले अहिलेको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा विद्युत जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको उच्चस्तरीय संवाद काठमाडौँमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित संवादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बंगालको क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीहरूलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे, साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पुराना पेट्रोल गाड़ीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता गरिएको भएका गाड़ी मध्ये झण्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले उल्लेख गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र तेस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने 2 स्थान तल झर्दै 5 स्थानमा रहेका छन्। शीर्ष 10 अलराउण्डरहरूको सूचीमा इंग्ल्याण्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर जाई र मोहम्मद नबी, वेस्ट इण्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर।

0: सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य भन्दै दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्दै।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू, गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
5: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
5: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
7: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल फाल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन अञ्जना, पैसा शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: खुशीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा विषा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
6: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
9: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
1: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।

0: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुइगाउँ बजार, बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्ष्य र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: एकांक्षी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका घर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका घर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बार झै। खुशीको खबर,
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
9: कुसान किसान।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खायामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्नु डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्म अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आजै आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारिज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3रो दिन पनि जारी राखेका छन्। यति बेला वर्खासँगै आउने बाढी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाडीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बासोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत 1930s देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनासोरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खोल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनल पछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा 1 खेलको निलम्बन पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बावेमा फरक प्रजातिको डायनासोरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्ट।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz, गर्जन छ सधैँ बाघ्ने।
9: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
10: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
11: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रूपमणी वस्त्रालय छँदै छ नि।
12: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
13: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
14: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
15: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
16: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त? हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
17: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सबै बाजे।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ।

0: भन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974774।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
4: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत। सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
5: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खात ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
8: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरिगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
9: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
9: ए रमेश, पर्ख न, कता हिँडेको के?
12: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
9: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
10: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
13: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छ।

Thank you.

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
4: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
4: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि, त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98154781 र 98164450।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ए राम लौटन भाई, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, चुटी, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ
2: प्रालीको हो
3: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
0: लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
2: आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
1: स्वास्थ्य कर्मीको 2 दिने हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
0: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
1: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट

0: बिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकार बाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र दिवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेशका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका दिवानगंज तीनका 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग संवाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा अर्यालले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार त्रास सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यससँगै हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाफ दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेशमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
5: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको अवरोही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिला गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी 9 बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 जना वा त्योभन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिँडडुल गर्न समेत रोक लगाइन्छ।
4: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायबीचको समन्वय सुदृढ तुल्याउने निर्णय समेत गरेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले गृह प्रशासन प्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौंदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्दको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीड़ितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एमबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो, सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय, सिराहा, धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनशन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी रहेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका तीन मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आशा संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन्। यस्तै गरीब सुकुम्बासी मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन आवश्यक क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ। यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो। लघु वित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश गेवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ।
9: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन, जीवनयापन अत्यन्त कठिन भइराखेको छ। दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ। वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ, तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% भन्दा माथि ब्याजदर को अवस्था छ। वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणीहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने, तर लघु वित्तीय संस्थाहरूको हकमा सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको। र अर्को महत्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ। कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ।
10: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ। यसमा सरकारको ढिलासुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले?
9: त्यसको हेर्ने निकाय भनेको राष्ट्रबैंक नै हो। त्यस प्रकारको इनिसिएटिभ नभएर नै उक्कुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ। त्यो क्षेत्रको पुनः संरचना जस्तै प्रादेशिक विकास ब्याङ्क, स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ। आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ। कर्जामाथिको पहुँचको चाँजो पाँचो मिलाउने काम त राष्ट्र ब्याङ्कै हो।
10: पीड़ितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई?
9: संस्थागत नयाँ संस्थाहरू निर्माण गरेर र अब भनौँ न अझै तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि गर्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला, तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा 2-4 वर्षपछि यी समाधान हुन्छ।
10: सरकार र पीड़ित पक्षबीच अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ होला?
9: अब सरकारले त अब उनीहरूको पीड़ालाई त सम्बोधन गर्नु परि नै हाल्यो। यदि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दा धेरै उच्च छ भने सरकारले प्रश्न गर्नु पर्यो किन भयो, यसको समाधानको उपाय के हो, किन वाणिज्य ब्याङ्क भन्दा 2-3% भन्दा माथि मात्रै त्यो ब्याज दरमा ऋण किन दिन सकिँदैन भनेर उसले सोध्नु पर्ने हुन्छ सम्बन्धित निकायलाई। लघु वित्तीय संस्थाको समस्या के हो, ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन्, सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून्, त्यति संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा। यसैबीच आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णी मोहगिलले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समेतत्वमा वार्ताको लिई गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघु वित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
4: स्वास्थ्य कर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै दुई दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुधी सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। दुई दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ बढ़ेको छ।
5: यति बेला बर्खासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला हैजा आउँ टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टिकका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बच्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने बानी गर्नुपर्छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
5: प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख टुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक पाँच दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
4: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्टाटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय आउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्टाटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानिराखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: सीधा कुरा प्रष्ट विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई

0: फेरि स्वागत छ।
1: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। नेप्सी चार दिनमा 62 अंकले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक र जलविद्युत समूह 1% भन्दा धेरै ओह्राल लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.02 अर्ब रूपियाँ कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 किता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। काठमाडौँको त्रिपुरेशमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो 1 हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
1: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्रै उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: सरकार डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडी एमएस अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको स्टाइपेण्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएसको सीट नबढ़ाउने र लगानी सम्बन्धी नियम कड़ाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
1: महोत्तरीको बर्दीवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती गर्न प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
0: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम, पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ़ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणा भन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङको कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरण पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य काँसिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48 करोड़ 72 लाख डलर घाटा बेहोर्नु परेको छ।
0: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करङ, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल भ्यालेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्या रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट, 90 एकदिवसीय र टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतक सहित 5,077, एक दिवसीयमा 3 शतक सहित 2,962 र टी20मा 1.5 शतक सहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जीतको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
0: लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
1: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
0: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
1: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौ, धुम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौ। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-3580-76, 9848-67 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ झैँ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
10: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
0: हामी कहाँ दुध, दही

0: मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51 204। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुच्चा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: यो हो बदियाको
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.nmा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस 2026 सम्बन्धी एक सामग्री प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: नियन्त्रित लागु औषध ट्रामाडोल 2570 ट्याब्लेट र डिकोलिक 2045 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 15 बस्ने 18 वर्षीय किशोर समेत दुईजनालाई सोही ठाउँबाट साउन 12 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध डाइजेपाम 396 एम्पुल, फेनारागन 446 एम्पुल र बुप्रेनोर्फिन 446 एम्पुल सहित नवलप्रासी पश्चिम रामग्राम नगरपालिका 1 बस्ने 34 वर्षीय गणेश गुप्तालाई साउन 10 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै लागु औषध ट्रामाडोल 323 ट्याब्लेट र नगद 18,500 रूपियाँ सहित सिन्धुपाल्चोक घरबाई काठमाडौँ तारकेश्वर नगरपालिका 11 बस्ने 25 वर्षीय कविता विकास समेत 3 जनालाई साउन 11 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 314 ट्याब्लेट, एनारागन 14 ट्याब्लेट र भूमिन 6 ट्याब्लेट सहित धादिङ जिल्ला नेत्रवती डबजोङ गाउँपालिका 4 की 35 वर्षीय गौरी कुमारी गुरूङ समेत 2 जनालाई चितवन जिल्ला भरतपुर महानगरपालिका 1 बाट साउन 12 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका 30 वर्षीय मुन्ना चौधरी, मोरङका 47 वर्षीय भूमिका देवान, भोजपुरका 43 वर्षीय विमला थापा, दैलेखका 41 वर्षीय केशव बहादुर साई, मोरङका 35 वर्षीय विनु श्रेष्ठ रहेका छन्। पक्राउ परेका मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 1,66,000 रूपियाँ, भूमिकाले अल्बानिया पठाइदिन्छु भन्दै 1 जना पीड़ित बाट 1,50,000 रूपियाँ, विमलाले मलेसिया पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 4,48,000 रूपियाँ, केशवले जर्जिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै 8 जना पीड़ितहरूबाट 88,50,000 रूपियाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 3,50,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले मुन्नालाई काठमाडौँ महानगरपालिका 12 बाट साउन 9 गते, भूमिकालाई ललितपुर महानगरपालिका 26 बाट, विमलालाई काठमाडौँ महानगरपालिका 26 बाट र केशव बहादुरलाई काठमाडौँ महानगरपालिका 9 बाट साउन 10 गते तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका 5 बाट साउन 11 गते पक्राउ गरेको हो।
2: शिक्षा ऐन 2028 अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका 11 का 33 वर्षीय सन्दीप सिंहलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 1 बाट साउन 10 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले गत साउन 8 गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबीएस प्रथम सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषय परीक्षाको प्रश्न पत्र विभिन्न वार्ड समूहहरूमा साझा गरेको खुल्न आएको छ। यसै गरी सोही कसुरमा संलग्न रहेको अभियोगमा रौतहट जिल्ला राजदेवी नगरपालिका 4 बस्ने 25 वर्षीय अतुल कुमार मिश्र र 12 का 31 वर्षीय अब्दुल सानी हाकिमलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाट खटिएको प्रहरीले अतुललाई काठमाडौँ महानगरपालिका 13 बाट साउन 10 गते र अब्दुललाई पर्सा जिल्ला वीरगंज महानगरपालिका 8 बाट साउन 11 गते पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत साउन 8 गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबीएस प्रथम सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषय परीक्षाको प्रश्न पत्र विभिन्न व्हाट्सएप समूहहरूमा साझा गरेको खुल्न आएको छ।
0: हुण्डी कारोबार गरेको अभियोगमा धादिङका 49 वर्षीय राजेन्द्र प्रसाद रिजाललाई काठमाडौँ नागार्जुन नगरपालिका 8 बाट साउन 12 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी 1,89,65,39,454 रूपियाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको छ।
2: पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिएको अभियोगमा 8 जनालाई साउन 12 गते प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला पोखरा महानगरपालिका 6 स्थित लेकसाइड तथा सोही महानगरपालिका 17 बिरौटामा आन्तरिक तथा बाह्य पर्यटकहरू र यात्रुहरूलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न 5 जनालाई पोखरा महानगरपालिका 17 र 3 जनालाई सोही महानगरपालिका 6 पक्राउ गरेको हो।
0: जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुरका 32 वर्षीय जनक राई पक्राउ परेका छन्। एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनार्थ साउन 13 गते नेपाल फिर्ता ल्याइएको हो। उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट 2081 चैत 19 गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको 2 खण्डमा अब प्रस्तुत गर्छौ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस 2026 सम्बन्धी एक सामग्री।
2: अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस हरेक वर्ष जुलाई 30 मनाइन्छ। यस दिवसले मानव बेचबिखनको जघन्य अपराध विरूद्ध सचेतना जगाउने, पीड़ितहरूको अधिकारको संरक्षण गर्ने र विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ पार्ने लक्ष्य राखेको छ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाइन्छ। मानव बेचबिखन तथा ओसार पसार एक गम्भीर संगठित अपराध हो, जसले लाखौं मानिसहरूलाई यौन शोषण, श्रम शोषण र अंग तस्करीको जोखिममा पार्छ। संयुक्त राष्ट्र संघको पहलमा सन् 2013 देखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस 2026 अवसरमा ट्र्याप बिहाइन्ड द स्क्याम भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा नेपाल प्रहरीले आयोजना गरेको मानव बेचबिखन रोकथाम सबैको साझा जिम्मेवारी विषय अन्तर्क्रिया कार्यक्रम साउन 12 गते नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसको नियन्त्रणका लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिक बीचको सचेतना, सूचना आदान प्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवं अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताउनुभयो।
3: अहिले गाउँ गाउँमा हाम्रा सबै पालिकाहरू मार्फत आफ्नै नागरिकहरूलाई, आफ्नै युवाहरूलाई केही सचेतनात्मक कार्यहरू सञ्चालन गरिराख्न पाए, त्यस्तो गरिराख्ने प्रयत्न भए, ती नागरिकहरूले मानव बेचबिखनका भयावह अवस्थाको समयमै जानकारी पाएर यो ह्युमन स्मग्लर अथवा ट्राफिकरले अप्नाउने षड्यन्त्रहरूको बारे जानकारी पाएर त्यसतर्फ आकर्षित हुने छैनन् र हाम्रा नागरिकको बचाउ समयमै गर्नलाई पालिकाहरूले पनि अग्रणी भूमिका खेल्नुहुनेछ। त्यस्तै संचार माध्यमले पनि अग्रणी भूमिका खेल्दै हामीले मानव बेचबिखन हुने सम्भाव्य क्षेत्रहरू, संचार माध्यममा कैयन समाचारहरू प्रकाशित भएको पाउँछु आजकल, ती सबै क्षेत्रहरूले सचेतना गर्दा पढे लेखेकै पनि युवाहरू यसमा जोखिममा परेको देखिन्छ, उहाँहरू बस्न सक्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो।
2: विगतमा मानव बेचबिखन मुख्यत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह, चेलीबेटी बेचबिखन, अंग तस्करी र घरेलु दासत्वको लागि हुने गर्थ्यो भने पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको प्रहरी महानिरीक्षक कार्कीले बताउनुभयो।
3: विगतमा मानव बेचबिखन मुख्यत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह, बाल बालिका बेचबिखन जसलाई चेलीबेटी बेचबिखन भनिराखियो, अंग तस्करी, घरेलु दासत्व आदि प्रयोजनको लागि हुने गरेकोमा पछिल्ला वर्षहरूमा आकर्षक तलब सुविधा भएको, रोजगारीको प्रलोभनमा पारी, विदेश लैजाने र बन्धक बनाई, डिजिटल प्लेटफर्म मार्फत जबरजस्ती अनलाइन ठगी, साइबर स्क्याम लगायतको क्रिया गरी ट्र्याप्ड बिहाइन्ड स्क्याम गर्न बाध्य बनाउने नयाँ प्रवृत्ति बढेको छ।
2: पछिल्लो समय तस्करहरूले पीड़ितको बहित राहदानी, भिजा तथा कानूनी कागजातहरू प्रयोग गरेर पीड़ित स्वयंको सहमतिमा मानव तस्कर हुने गरेकाले मानव बेचबिखनको पहिचान गर्न जटिल भएकोले प्रहरीलाई झन चुनौती थपिएकोमा प्रहरी महानिरीक्षक कार्कीले चिन्ता व्यक्त गर्नुभयो।
3: अत्यन्तै चुनौतीपूर्ण तथ्य के छ भने अधिकांश तस्कर स्मग्लरहरूले पीड़ितको वैध राहदानी भिसा तथा कानूनी कागजातहरू नै प्रयोग गरेर पीड़ित स्वयं राज्य खुशी सहमतिमा यही कारणले मानव बीजभेदनको पहिचान झन जटिल बन्न गएको छ। पीड़ित स्वयं राज्य खुशी भएको अवस्थामा चाहिँ ह्युमन स्मग्लिङको हामीले ट्राफिकिङका कुरा गरौँ, मानव बीजभेदनका कुरा गरौँ, ह्युमन स्मग्लिङ तस्करीका कुरा गर्दाखेरि व्यक्ति स्वयं इच्छित भएर जाँदाखेरि यसको पहिचान गर्नमा चाहिँ चुनौती थपिने अवस्था भएको हो।
2: कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले अहिलेको डिजिटल युगमा अपराधको स्वरूप परिवर्तन भएको र अधिकांश पीड़ित अनलाइन विज्ञापन वा डिजिटल सम्पर्क मार्फत अपराधीको पहुँचसम्म पुग्ने गरेकोले स्क्याम सेन्टरबाट परिचालित त्यस्ता गिरोहलाई तत्काल पहिचान गर्न नेपाल प्रहरीले साइबर ब्यूरो अन्तर्गत एन्टी साइबर स्क्याम सेल स्थापना गर्ने प्रस्ताव अघि बढ़ाइएको बताउनुभयो।
3: अहिलेको अवस्थामा अधिकांश पीड़ितहरू अनलाइन विज्ञापन वा डिजिटल सम्पर्क मार्फत अपराधीको सम्पर्कमा आइरहेकाले स्क्याम सेन्टरहरूबाट परिचालित यस्ता गिरोहलाई पहिचान गर्न नेपाल प्रहरीले साइबर ब्यूरो अन्तर्गत एन्टी साइबर स्क्याम सेल स्थापना गर्ने प्रस्ताव पनि अगाडि बढ़ाइसकेको छ। एन्टी साइबर स्क्याम सेन्टरले त्यो साइबर स्लेभरी र फोर्स क्रिमिनालिटी त्यसलाई चाहिँ न्यूनीकरण गर्दै वर्षमा हजारौं नेपालीहरू शोषित पीड़ित हुने अवस्थाहरूलाई न्यूनीकरण गर्नेछ। अरू प्रविधिको माध्यमले पनि एन्टी साइबर स्क्याम सेल मार्फत पनि अनुसन्धान र अभियोजनका कामहरूलाई तीव्रता दिन सक्ने र पीड़ित भएका व्यक्तिहरूलाई त्यो पीड़ित भएपछि लामो समयको अनुसन्धान पश्चात पहिचान गर्नुभन्दा अनुसन्धान गर्न पर्ने अवस्थामै नपुर्याइकन शुरूमै रोक्न सक्ने अवस्था सिर्जना गर्नेतर्फको हाम्रो प्रयत्न रहनेछ।
2: मानव बीजभेदन तथा अवसर पसारको पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा महिला तथा बालबालिका नै बढी पीड़ित भएको प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बताउनुभयो।
3: पछिल्ला तीन वर्षमा मानव बेचबिखन तथा ओसार प्रसार सम्बन्धी 530 मुद्दा दर्ता भएकोमा कुल 710 पीड़ितहरू मध्ये 610 जना झण्डै 86% त महिला तथा बाल बालिका नै पीड़ित रहेको तथ्याङ्कले देखाउँछ। साथै दक्षिण पूर्वी एसिया र भारतबाट सम्बन्धित उद्धार अभियान अन्तर्गत 2052 भन्दा बढ़ी व्यक्तिहरूको उद्धार गरिएकोमा 1787 अर्थात 87% यसमा पनि महिला तथा बाल बालिका नै रहेको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष 2081 र 82 14 पुरूष पीड़ित रहेकोमा गत आर्थिक वर्षमा यो संख्या बढ़ेर 69 पुग्यो, जुन झण्डै 5 गुणाले वृद्धि भएको यो अपराधको नयाँ आयाम हो भन्ने स्पष्ट देखिन्छ।
2: सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला आवाज र लोकप्रियतालाई समर्पित गरी एन्टी ह्युमन ट्राफिकिङ अवेरनेसको राजदूतको रूपमा सहकार्य गर्नुहुने एवं हास्य व्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषय वस्तुहरूलाई जनमानसमा पुर्याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवं प्रभावकारी बनाउन अमूल्य योगदान पुर्याउनु हुने वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कदर पत्र प्रदान गर्नुभयो। माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक कुमार बस्नेतले स्वागत मन्तव्य तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायरा भन्दा बाहिर गएर नयाँ नयाँ स्वरूपमा विस्तार भइरहेकोले नेपाल प्रहरीलाई झनै चुनौती थपिएको बताउनुभयो।
4: आजको परिस्थितिमा खालि चेलीबेटी बेचबिखन होइन कि मानव बेचबिखनमा यसमा युवाहरू बाल बालिकाहरू र विभिन्न आवरणमा मान्छेहरूलाई लगेर बेच्ने कुप्रथा आपराधिक कामहरू चाहिँ बढ्दै गएको छ र अब यसमा चुनौती पनि दिन प्रतिदिन थपिँदै गएको छ। नेपाल प्रहरी पनि यो अब ठूलो दायरामा यो चुनौतीको सामना गर्नुपर्ने दिनहरू आएको छन् र त्यसै गरिकन नेपाली युवा युवतीहरू पनि विदेशमा अनेक किसिमका प्रलोभनमा पुगेर विदेशमा आफ्नो नारकीय जीवन बिताउनु परिरहेको छ। यो चीजलाई चाहिँ अब खालि चेलीबेटी बेचबिखनमा मात्रै सीमित नगरिकन अब यस्ता किसिमका सचेतना कार्यक्रमहरू अब वृहत रूपमा गर्नुपर्ने दिनहरू पनि अगाडि आउँदैछ।
2: कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवास मानव बेचबिखन तथा अवसर पसार र मानव तस्करीको अवधारणा विद्यमान अवस्था चुनौती र सुझावहरू सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा मानव बेचबिखन नियन्त्रण अनुसन्धान पीड़ित संरक्षण सुरक्षित वैदेशिक रोजगारी डिजिटल सुरक्षा अन्तर्राष्ट्रिय समन्वय मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौती लगायतका विषयमा वृहत अन्तर्क्रिया एवं छलफल भएको थियो। डिजिटल तथा अनलाइन माध्यमबाट हुने बेचबिखनका जोखिमहरूबारे सचेतना अभिवृद्धि गर्नु सुरक्षा निकाय सरकारी तथा गैर सरकारी संस्था संचार माध्यमहरू निजी क्षेत्र र समुदाय बीच समन्वय तथा सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरू अभिभावक समुदाय तथा सरोकारवालाहरूलाई सुरक्षित डिजिटल व्यवहार र सचेत निर्णय गर्नका लागि प्रेरित गर्नु यस अन्तर्क्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
0: तपाईँ दिनजेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस 2026 सम्बन्धी एक सामग्री।
2: अवश्य नै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज नै।

0: डम्बरेलले टिट्टु दिल्ली ब्यानर्जी जति दखल दियो त।
1: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
2: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
3: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
3: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
4: सबैजनालाई नमस्कार छ है।
5: नमस्कार।
4: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
4: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
4: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
4: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा

0: साहित्यमा जारी सन्देश
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाप चाहिँ।
1: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: विश्व नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल,
1: समीक्षा गरेको छ,
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको,
2: स्थानीय प्रशासन आउनुहुन्छ, निषेधाज्ञा जारी गरिएको,
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साँझपखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र जसका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायहरू समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिका हो। पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट। यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन आउनु अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सम्मानले प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्मानले प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी दिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनु पर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद लग्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
1: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीजी आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
6: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ। यतातर्फ त

शस्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन